0: Chave quieta.
1: 8:10 o'clock. Hourly time check is brought to you by Radio Aman. Jwan Rang Aman.
2: कल की यादें आज के लम्हे और आने वाले कल की उम्मीद सबको जोड़ती एक आवाज रेडियो अमन 88.4 तरक हर वक्त आपके साथ।
3: द करक अनूर शो खल को द पारा द खुशाले खबर उस्तासो पाखपल खार करक की द डीरो गण बीमारो लका शुगर अरकुन निसा फालिज जोड़न बीमारी गुर्दों की कहानी त्रिख की कहानी बेऔलादी बवासीर मैदी जख्म ब्लड प्रेशर लुगन लगेदल द वजूद सुस्ती प्रास्टेट दमला दर्द द जोड़न बीमारी او د زنانو نارینو نور پټ او خکار بیمارو په شمول د هر مرز علاج په تسلی سره د یو تکړه قابل او تجربه کار ډاکټر سید ذاکر شاه باچا صاحب نه کولی شي. څوک چې ڈی چمیس بی چمیس آر چمپی او نور سندونه ترلاسه کوونکی د پیښور مشهور هومیو فیزیشن دی. د نور معلوماتو لپاره په دې نمبر رابطه وکړئ 0331-52-65-340. पता याद साथे पिशावर हेल्थ मेडिकल सेंटर मलिक सिंजीत मखामख सिविक प्लाजा जेल चौक खरग।
2: दिन हो या रात, खुशी हो या तन्हाई, हर वक्त एक आवाज साथ हो रेडियो अमन 88.4 खरग आपके हर लम्हे का साथी।
4: کلا تخنن پر اختیخ کل اخکاری
5: اسماخ کلی با ولی نخکارم چی کلا نمی صفات پیٹی کریم استعمال اول شروع کردی زما دا مخنا دا دلی دا غنا ترسیری او دا مخ توروالی بلکل ختم شویدی
4: وی اللہ دوم را زر سنگا
5: اسماخ صفات پیٹی کریم یو هر بل او مایری پروڈکتی چی 5 دن استعمال اول سرا زما دا مخنا دولی مسلی ختم شوی
4: واہ بیاو زہم غانم چی زما مخ ستا پشان خیست کلا اس دارا تو صفات بیوٹی کریم بمتا چرت ملوے گی
5: صفات بیوٹی کریم بستا ستا ہر کاسمیٹکس ان جنرل سٹور کی آسانی سرا ملوے گی